0: ہم آکاشوانی سری نگر سے آپ سے مخاطب ہیں۔ سمیر آپ کو بتاتے چلیں کہ آج شب کے 9:30 پر پروگرام سماعت کریں بزرگ ہند خطر۔ آج کے پروگرام کے مہمان بزرگ ہیں صوفی شاعر گلزار احمد میر خاکسار، ان سے ہم کلام ہوں گے، میزبان غلام رسول آخون۔ زمین شب کے 10 سائنس سیریل کلائمیٹ چینج اینڈ گلوبل وارمنگ سماعت کریں۔ آج آپ 18 قسط سماعت کریں گے، موضوع ہے آب و ہوا تبدیلی ہند کے شواہد۔ ہم آکاش وانی سری نگر سے آپ سے مخاطب ہیں۔ سمین 6:55 ہو رہے ہیں، آئیے آپ کو لیے چلتے ہیں آکاش وانی دلی کے اسٹوڈیوز ہندی، انگریزی اور اردو ہندی خبروں کے لیے۔
1: इयम् आकाशवाणी सम्प्रति वार्ताः श्रूयन्ताम्। प्रवाचकः कृष्णप्रसादोपाध्यायः। आर्थिकविषयिकया मन्त्रिपरिषदसमित्या अस्मै विपणनसत्राय 14 ग्रैष्मिकसस्यानां MSP न्यूनतमसमर्थनमूल्यानि वर्धयितुम् अनुमोदितम्। नवदेहल्यां केन्द्रीयमन्त्रिसभासभायाः अनन्तरं प्रसारमाध्यमान् सम्बोधयन् सूचनाप्रसारणमन्त्री अश्विनीवैष्णवः अवदत् यत् अनेन निर्णयेन उत्पादकेभ्यः तेषाम् उत्पादानां कृते लाभप्रदं मूल्यं सुनिश्चितं भविष्यतीति।
2: खरीफ के लिए जो फैसला लिया गया उसमें जितने भी खरीफ के क्रॉप्स हैं उन सब में कॉस्ट प्लस 50% या 50 से अधिक टोटल 260,000 करोड़ रुपए किसानों को पे आउट जाएगा इस पूरे फैसले से। और इस साल का एनुअल खरीफ प्रोक्योरमेंट होगा 824 लाख मेट्रिक टन LMT।
1: अस्य सत्रस्य विपणन कालाय ग्रैष्मिक सस्यानां न्यूनतम समर्थन मूल्यानां वृद्धिं स्वीकृत्य नवदेहल्यां केन्द्रीय मन्त्रिसभायाः निर्णयः देशे कोटिशः खाद्य प्रदायकेभ्यः स्वोत्पादानां उचितं लाभप्रदं च मूल्यं प्राप्नुयात् इति सुनिश्चितं करिष्यतीति प्रधानमन्त्रिणा नरेन्द्र मोदिना उक्तम्। प्रधानमन्त्री नरेन्द्र मोदी श्वस्तनादारभ्य अस्य मासस्य 20 UAE, नेदरलैंड, स्वीडन, नॉर्वे, इटली इत्येतेषां देशानां यात्रायां भविष्यति। विदेशमन्त्रालयस्य सचिवः CB जॉर्जः सूचितवान् यत् पञ्चराष्ट्राणां भ्रमणस्य प्रथमपादे श्रीमोदी UAE अध्यक्षं शेख मोहम्मद बिन जायद अल नह्यान इत्यनेन सह मिलिष्यति। सः अवदत् यत् उभावपि नेतारौ द्विपाक्षिकविषयेषु विशेषतः ऊर्जासहकारे परस्परहितस्य क्षेत्रीय अन्ताराष्ट्रिय विषयेषु च विचारविनिमयं करिष्यतः। अद्य नवदेहल्यां ब्रिक्स विदेशमन्त्रिमण्डलस्य द्विवार्षिकं सम्मेलनम् आरब्धम्।

0: سامعین محترم، تو اسی بوزان صوفیہ نماسی کی مقامی توڑی اس پیش کران استاد غلام محمد ساز نواز تہند ہم نوا یہ آکاشوانی کا سری نگر اسٹیشن ہے، میڈیم ویو اور ایف ایم 103.5 میگا ہرٹز پر۔ سمن دن کے 12 بجنے والے ہیں، چند ہی لمحوں بعد آپ آکاشوانی دلی سے انگریزی اور ہندی میں خبریں سماعت کریں گے، ذرا سا انتظار فرمائیں۔
1: جار کے ساتھ میں کنک لتا۔ ब्रिक्स देशों के विदेश मंत्रियों की दो दिन की बैठक नई दिल्ली में चल रही है। इसकी अध्यक्षता विदेश मंत्री डॉ एस जयशंकर कर रहे हैं। बैठक में ब्रिक्स देशों के विदेश मंत्री तथा सदस्य और भागीदार देशों के शिष्टमंडल प्रमुख भी हिस्सा ले रहे हैं। भारत की अध्यक्षता में आयोजित इस वर्ष का विषय है लचीलापन, नवाचार।